एफएम 103.5 मेगाहर्ज को तरंगमा हामी आकाशवाणी को नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौं। साथै यहाँले हाम्रो कार्यक्रमहरू सुन्न सक्नुहुनेछ एफएम 103.2 मेगाहर्ज अनि न्यूज अन एआईआर एपमा पनि।

समय यसबेला दिउँसोको ठिक 2:30 भइरहेछ र अब यहाँ समक्ष राखिरहेछौ प्रथममा आधुनिक गीत रोबिन शर्माको आवाजमा शब्द पुष्कर पराजुलीको छ भने संगीत रहेको छ शरद सिन्हाको।

0: सांगीतिक कार्यक्रमपछि श्रोता अब भने समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, आरती ठकुरीबाट सुन्नुहोस् समाचार। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले अस्ट्रेलियाको आफ्नो ऐतिहासिक अनि महत्वपूर्ण राजकीय यात्रा आधिकारिक रूपमा पूरा गर्नुभएको छ। उपराष्ट्रपति श्री सीपी राधाकृष्ण

0: ले वन्दे मातरमले स्वतन्त्रता सेनानीहरूको कतिपय पुस्तालाई साहस त्याग र आशाका साथ प्रेरित गरेको बताउनु भएको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले एक सुरक्षित सीमा, समृद्ध सीमा क्षेत्र र एक सचेत समाज मिलेर देशलाई सुरक्षित बनाउन सकिने बताउनु भएको छ। पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीप सिंह पुरीले सरकारले E85 इन्धन ल्याउने योजना बनाएको बताउनु भएको छ र केन्द्र सरकारले उच्च एल्कोहलको मात्राको नियमलाई अझ कठोर बनाउन औषधि नियम 1945 संशोधन गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले अस्ट्रेलियाको आफ्नो ऐतिहासिक अनि महत्वपूर्ण राजकीय यात्रा आधिकारिक रूपमा पूरा गर्नुभएको छ। यस भ्रमणले भारत अस्ट्रेलिया व्यापक रणनीतिक साझेदारीको भविष्य अनुरूप नयाँ दिशा र बलियो आधार प्रदान गरेको छ। भ्रमणका क्रममा दुई देशबीचको कूटनीतिक, आर्थिक र सुरक्षा सम्बन्ध नयाँ उचाइमा पुगेको छ। यो भ्रमण भारत अस्ट्रेलिया प्रमुख कार्यकारी मञ्चबाट शुरू भयो, जहाँ व्यापारिक नेताहरूले वर्ष 2022 आर्थिक सहयोग र व्यापार सम्झौताबाट द्विपक्षीय व्यापारमा 55% वृद्धिको स्वागत गरे। यस गतिलाई अघि बढाउनका लागि प्रधानमन्त्री श्री नरेन्द्र मोदी अनि अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले विस्तृत आर्थिक सहयोग सम्झौतामा वार्तालाई द्रुत गतिमा अघि बढाउन सहमति व्यक्त गर्नुभयो। अस्ट्रेलियाबाट भारतलाई दीर्घकालीन युरेनियम आपूर्ति सुनिश्चित गर्न प्रशासनिक व्यवस्थालाई अन्तिम रूप दियो। दुवै देशहरूले स्वतन्त्र र खुल्ला हिन्द प्रशान्तका लागि रक्षा र सुरक्षा सहयोगमा संयुक्त घोषणा पत्र र समुद्री सुरक्षा सहयोगको ढाँचा स्वीकार गरेको छ।
1: यह बैठक इस बात का स्पष्ट संकेत देती है कि ऑस्ट्रेलिया की संसद में भारत ऑस्ट्रेलिया संबंधों को दोनों प्रमुख राजनीतिक दलों का व्यापक और मजबूत समर्थन प्राप्त है। रणनीतिक साझेदारी के प्रति अपनी प्रतिबद्धता को दोहराते हुए नेता प्रतिपक्ष ने प्रधानमंत्री नरेंद्र मोदी को ऑस्ट्रेलिया का सच्चा मित्र बताया। दोनों देशों के बीच संबंधों को प्रगाढ़ बनाने के महत्व को रेखांकित करते हुए उन्होंने कहा कि यह सहयोग राष्ट्रीय संप्रभुता की रक्षा और हिंद प्रशांत क्षेत्र में शांति, सुरक्षा तथा स्थिरता बनाए रखने के लिए अत्यंत महत्वपूर्ण है। शिखर वार्ता के प्रमुख निष्कर्षों के अनुरूप श्री टेलर ने शांतिपूर्ण उद्देश्यों के लिए भारत को ऑस्ट्रेलिया यूरेनियम के निर्यात का समर्थन किया। मेलबर्न से सुहास राम की रिपोर्ट के साथ समाचार कक्ष से जया भारती।
0: प्रधानमन्त्री नरेन्द्र मोदीले निस्वार्थ कर्म मानवताको सबैभन्दा ठूलो शक्ति भएको बताउनु भएको छ। सामाजिक सञ्जालमा संस्कृत सुभाषितम साझा गर्नुहुँदै श्री मोदीले भन्नुभयो, सेवा र समर्पणको यस भावनाबाट प्रेरित भएर देश प्रत्येक नागरिकको जीवन सुधार्ने संकल्पका साथ अघि बढ़िरहेको छ। उपराष्ट्रपति श्री सीपी राधाकृष्णनले वन्दे मातरमले स्वतन्त्रता सेनानीहरूको कतिपय पुस्ताहरूलाई साहस त्याग र आशाका साथ प्रेरित गरेको बताउनु भएको छ। आज सिमला स्थित भारतीय उन्नत अध्ययन संस्थानद्वारा आयोजित स्थायी प्रदर्शनी वन्दे मातरम एक यात्राको उद्घाटन अनि सरदार पटेलको दृष्टिकोण एकीकरण, एकता र संघीयता सम्बन्धी अन्तर्राष्ट्रिय सेमिनारको उद्घाटन सत्रलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्नुभयो। उपराष्ट्रपति श्री राधाकृष्णनले सरदार वल्लभ भाई पटेललाई भावपूर्ण श्रद्धाञ्जली अर्पित गर्नुहुँदै भन्नुभयो, सरदार पटेलले एक राष्ट्र, एक संविधान र साझा राष्ट्रिय भविष्यको बलियो जग स्थापित गर्नुभएको छ।
2: Today, Bharat is marching confidently towards the vision set by our Honorable Prime Minister, a Viksit Bharat by 2047. National integration, cooperative federalism and unity in diversity remain as relevant as ever. Sardar Vallabhbhai Patel ji believed for a richly diverse country like India, a strong center was essential to maintain unity and security.
0: केन्द्रीय गृहमन्त्री अमित शाहले एक सुरक्षित सीमा, समृद्ध सीमा क्षेत्र र एक सचेत समाज मिलेर देशलाई सुरक्षित बनाउन सकिने बताउनु भएको छ। उहाँले भन्नुभएको छ, पलायन रोक्न, रोजगार सिर्जना गर्न र जीवन्त ग्राम कार्यक्रम अन्तर्गत सरकारी कल्याणकारी योजनाहरूको शत प्रतिशत कार्यान्वयन सुनिश्चित गर्न प्रयास भइरहेको छ। उहाँले देशलाई पूर्ण रूपमा घुसपैठ मुक्त बनाउन सरकारले बलियो प्रणाली बनाइरहेको जानकारी दिनुभएको छ। श्री शाहले हिजो नयाँ दिल्लीमा सीमावर्ती जिल्लाका पुलिस अधीक्षकहरूको सम्मेलनलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले वैज्ञानिक रूपमा सीमा बुनियादी ढाँचा विकासमा 400% वृद्धि गरेको बताउनु भएको छ।
3: विगत 12 सालमा एक वैज्ञानिक दृष्टिकोण के साथ सीमा सुरक्षा के लिए काम हुआ है। सबसे पहले बॉर्डर इंफ्रास्ट्रक्चर पर राजस्व खर्च होना, इसकी प्रायोरिटी चिन्हित करना और चिन्हित प्रायोरिटी पर इंफ्रास्ट्रक्चर को बढ़ाना। हम पीछे मुड़कर देखते हैं तो 2013 का बॉर्डर इंफ्रास्ट्रक्चर और आज के बॉर्डर इंफ्रास्ट्रक्चर

0: में 400% का परिवर्तन है। बॉर्डर सुरक्षा की पहली जो रिक्वायरमेंट थी, बॉर्डर के इंफ्रास्ट्रक्चर को मजबूत करना, इसको सरकार ने बहुत अच्छे तरीके से किया है।
1: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews गर्छौं अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकर कुवेतको भ्रमण पूरा गरेर ओमान पुग्नु भएको छ। ओमानको विदेश मन्त्रालयका महानिर्देशक शेख अहमद अल मस्कारीले उहाँलाई स्वागत गर्नुभयो। डाक्टर जयशंकर कतार, बहराइन, कुवेत, ओमान, न्यूयोर्क र ब्रसेल्सको 11 दिवसीय भ्रमणमा हुनुहुन्छ। ओमानको भ्रमण पूरा गरेपछि उहाँले न्यूयोर्कमा संयुक्त राष्ट्र सुरक्षा परिषदको 2028-29 कार्यकालका लागि भारतको आधिकारिक अभियान शुरू गर्नुहुनेछ। वित्त मन्त्री निर्मला सीतारमणले भारत आफ्नो कुशल कार्यबल, बलियो संस्थाहरू र नवाचार पारिस्थितिकी तन्त्रको कारण वैश्विक क्षमता केन्द्र जीसीसीको लागि रुचाइएको गन्तव्यको रूपमा उदयरहेको बताउनु भएको छ। नयाँ दिल्लीमा भारतीय उद्योग परिसंघद्वारा आयोजित राष्ट्रिय जीसीसी व्यापार शिखर सम्मेलन 2026 सम्बोधन गर्नुहुँदै सुश्री सीतारमणले भन्नुभयो, देशमा 2100 भन्दा अधिक वैश्विक क्षमता केन्द्रहरू छन्, जसमा 23 लाख पेशेवरहरू प्रत्यक्ष रूपमा कार्यरत छन् र लगभग 100 अरब अमेरिकी डलरको वार्षिक राजस्व उत्पन्न गर्दछ। नयाँ तथा नवीकरणीय ऊर्जा मन्त्री प्रह्लाद जोशीले दोस्रो पटक पनि 50% भन्दा अधिक विद्युतको माग स्वच्छ ऊर्जाले पूरा गरेको बताउनु भएको छ। एक सामाजिक सञ्जाल पोस्टमा श्री जोशीले 6 जुलाईमा 50.2% बिजुली आपूर्ति नवीकरणीय स्रोतहरूबाट भएको बताउनु भएको छ। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाले वर्ष 2047 विकसित भारतको लक्ष्य हासिल गर्न देश निर्माण प्रक्रियामा साझेदार बन्न बुद्धिजीवीहरूलाई आह्वान गर्नुभएको छ। हिजो हैदराबादमा आयोजित बुद्धिजीवी सम्मेलनलाई सम्बोधन गर्नुहुँदै जेपी नड्डाले केन्द्र सरकारको शासन सबका साथ, सबका विकास, सबका विश्वास र सबैका लागि न्यायको सिद्धान्तमा आधारित रहेको बताउनुभयो। पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीप सिंह पुरीले सरकारले E85 इन्धन ल्याउने योजना बनाएको बताउनु भएको छ। जुन मानक E20 पेट्रोल भन्दा प्रति लिटर 20 रुपियाँ सस्तो हुनेछ। उहाँले भन्नुभएको छ, E85 केवल वाहनहरूको लागि मात्र उपलब्ध हुनेछ जुन विशेष रूपमा यस इन्धनको प्रयोगको लागि डिजाइन गरिएको हो। एक निजी समाचार च्यानललाई दिएको अन्तर्वार्तामा पेट्रोलियम मन्त्री श्री पुरीले प्रस्तावित कदम उपभोक्ताहरूलाई आर्थिक राहत प्रदान गर्ने र साथसाथै सरकारको इथानोल कार्यक्रमलाई अगाडि बढाउने उद्देश्य रहेको बताउनुभयो। सोसल मिडिया प्लेटफर्म वाट्सएपले युजर नेम फिचर लागू गर्ने विषयमा सरकारलाई आफ्नो प्रतिक्रिया बुझाएको छ। इलेक्ट्रोनिक्स तथा सूचना प्रौद्योगिकी मन्त्रालयका अनुसार मेटाको स्वामित्वमा रहेको सोसल मिडिया प्लेटफर्मबाट हिजो राति जवाफ प्राप्त भएको थियो र हाल यसको जाँच भइरहेको छ। यसै महिनाको पहिलो दिनमा सरकारले मेटालाई भारतमा वाट्सएपमा युजर नेम फिचर लागू गर्ने विषयमा सूचना जारी गरेको थियो। केन्द्र सरकारले उच्च एल्कोहलको मात्राको नियमलाई अझ कठोर बनाउन औषधि नियम 1945 संशोधन गरेको छ। स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले इथाइल एल्कोहल भएको औषधिको लागि अनुसूची के अन्तर्गत लाइसेन्सको आवश्यकताबाट वर्तमान छुट समाप्त गरेको छ। मन्त्रालयले जारी गरेको सूचना अनुसार 30 मिलिलिटर भन्दा अधिक मात्रामा 12% भन्दा अधिक इथाइल एल्कोहल भएका सबै औषधिमा अब छुट दिने छैन। त्यस्ता औषधिले औषधि तथा प्रसाधन सामग्री अधिनियम 1940 अन्तर्गत आवश्यक लाइसेन्स लिनु पर्नेछ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार सुन्नुहोस् पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले अस्ट्रेलियाको आफ्नो ऐतिहासिक अनि महत्वपूर्ण राजकीय यात्रा आधिकारिक रूपमा पूरा गर्नुभएको छ। उपराष्ट्रपति श्री सीपी राधाकृष्णनले वन्दे मातरमले स्वतन्त्रता सेनानीहरूको कतिपय पुस्तालाई साहस, त्याग र आशाका साथ प्रेरित गरेको बताउनु भएको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले एक सुरक्षित सीमा, समृद्ध सीमा क्षेत्र र एक सचेत समाज मिलेर देशलाई सुरक्षित बनाउन सकिने बताउनु भएको छ। पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीप सिंह पुरीले सरकारले E85 इन्धन ल्याउने योजना बनाएको बताउनु भएको छ र केन्द्र सरकारले उच्च एल्कोहलको मात्राको नियमलाई अझ कठोर बनाउन औषधि नियम 1945 संशोधन गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। फेरि उपस्थित हुनेछौ समाचारको साथमा। अहिले 3:15 सुन्दै गर्नुहोस् आकाशवाणी।

0: शब्द थियो सरन राई को, नि संगीत गणेश कुमार घिसिङ को।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा, अनुवाद तथा वाचन आरती ठकुरी। विषय छ प्रधानमन्त्री नरेन्द्र मोदीको अस्ट्रेलिया भ्रमण। आलेख विदेश सेवा डेस्क, एनएसटी आकाशवाणी। अस्ट्रेलियाका प्रधानमन्त्री श्री एन्थोनी अल्बानिज एमपीको निमन्त्रणामा भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीले 8 देखि 10 जुलाई 2026 सम्म मेलबर्न नाममा तेस्रो अस्ट्रेलिया भारत वार्षिक शिखर सम्मेलनको लागि अस्ट्रेलियाको भ्रमण गर्नुभयो, जुन कुलीन राष्ट्रका वुरुन्ड जेरी वोइ वुरुङ र बुनुरुङ बुन उरुङ जनताको परम्परागत भूमि हो। प्रधानमन्त्री मोदीले 9 जुलाई 2026 शिखर सम्मेलनमा भाग लिनुभयो। सरकारी भवनमा आइपुगेपछि भारतीय प्रधानमन्त्रीलाई प्रधानमन्त्री अल्बानिजले न्यानो औपचारिक स्वागत गर्नुभयो। दुई राष्ट्रहरू बीचको लामो समयदेखिको मित्रतालाई स्मरण गर्दै जुन ऐतिहासिक सम्बन्ध, जनता जनता सम्बन्ध, साझा रणनीतिक हित र एक अर्काप्रति पारस्परिक सम्मान गर्दै दुई नेताहरूले द्रुत गतिमा विकसित हुँदै गइरहेको विश्वव्यापी वातावरणमा उदीयमान चुनौतीहरूको जवाफ दिन भारत अस्ट्रेलिया व्यापक रणनीतिक साझेदारी सीएसपीलाई अझ सुदृढ र विस्तार गर्ने साझा प्रतिबद्धतालाई पुनः पुष्टि गरे र हाम्रो साझा क्षेत्रको शान्ति समृद्धि र स्थिरताको लागि लाभदायक सहयोगका नयाँ क्षेत्रहरू अन्वेषण गरे। प्रधानमन्त्रीहरूले परामर्श र सहयोग बढाउन वार्षिक रक्षा मन्त्रीहरूको संवाद स्थापनाको स्वागत गर्नुभयो। उहाँहरूले पारस्परिक रसद समर्थन व्यवस्था अन्तर्गत रक्षा अभ्यास र आदान प्रदानको बढ्दो आवृत्ति र जटिलतालाई सन्तुष्टिपूर्वक उल्लेख गर्नुभयो। उहाँहरूले रक्षा साझेदारी अब सबै क्षेत्रहरूमा भइरहेको विषयमा खुशी व्यक्त गर्नुभयो र बहुपक्षीय साझेदारहरू सहित अन्तर सञ्चालनशीलतालाई गहिरो बनाउने महत्वमा जोड़ दिनुभयो। भविष्यका लागि तयार सैन्य कर्मचारीहरूका लागि व्यावसायिक सैन्य शिक्षा, संयुक्त अनुसन्धान, वार गेमिङ र क्षमता निर्माण पहलहरूको महत्वलाई स्वीकार गर्दै दुवै प्रधानमन्त्रीहरूले व्यावसायिक सैन्य शिक्षामा सहयोगलाई सुदृढ पार्न जारी प्रयासहरूलाई हाइलाइट गर्नुभयो। नेताहरूले दुवै देशका सैन्य शिक्षा संस्थाहरू बीचको सम्बन्धलाई निरन्तर सुदृढ पार्न प्रोत्साहित गरे। दुवै नेताहरूले 2028-2029 अस्ट्रेलियाली रक्षा कलेजमा भारतबाट भ्रमण गर्ने सैन्य प्रशिक्षकको नियुक्तिको अपेक्षा गरेका थिए। उहाँहरूले जेनरल रावत भारत अस्ट्रेलिया युवा अधिकारी आदान प्रदान कार्यक्रमको चौथो पुनरावृत्तिको अस्ट्रेलियाले आयोजना गर्ने स्वागत गर्नुभयो। प्रधानमन्त्रीहरूले हाम्रो अर्थतन्त्रमा ऊर्जा सुरक्षा र स्रोत सहकार्यको बढ्दो महत्वमा जोड़ दिनुभयो। उहाँहरूले भरपर्दो किफायती र दिगो ऊर्जा आपूर्तिलाई समर्थन गर्न सहयोगलाई गहिरो बनाउने प्रतिबद्धतालाई पुनः पुष्टि गर्नुभयो। ऊर्जा संक्रमणलाई तीव्र पार्न, ऊर्जा सुरक्षालाई सुदृढ पार्न र दीर्घकालीन आर्थिक समृद्धिलाई समर्थन गर्न नवीकरणीय ऊर्जा र विद्युतीकरणको महत्वपूर्ण भूमिकालाई मान्यता दिनुभयो। यस सन्दर्भमा उहाँहरूले ऊर्जा सुरक्षा सम्बन्धी संयुक्त वक्तव्यलाई स्वागत गर्नुभयो। दुवै प्रधानमन्त्रीहरूले विस्तार भइरहेको आर्थिक साझेदारीलाई उल्लेख गरेर महत्वाकांक्षी सन्तुलित र पारस्परिक रूपमा लाभदायक व्यापक आर्थिक सहयोग सम्झौता सीईसीए को प्रारम्भिक अन्तिम रूप दिने आफ्नो प्रतिबद्धतालाई।
2: आकाशवाणी सिलीगुडी।
3: ভারতে সার্ভাইকাল বা জরায়ু মুখের ক্যান্সার মহিলাদের দ্বিতীয় প্রধান ক্যান্সার। সার্ভাইকাল ক্যান্সার প্রতিরোধে আপনার পরিবারের 14 বছর বয়সের কিশোরীদের HPV টিকা দিন। এই টিকা বিশ্ব স্বাস্থ্য সংস্থা WHO দ্বারা অনুমোদিত এবং সম্পূর্ণ নিরাপদ ও কার্যকরী। এই টিকা আপনার নিকটবর্তী সরকারি মেডিকেল কলেজ, জেলা হাসপাতাল, ব্লক ও পৌর স্বাস্থ্য কেন্দ্রে এখন বিনামূল্যে পাওয়া যাচ্ছে। বিশদে জানতে সরকারি স্বাস্থ্য কেন্দ্রে যোগাযোগ করুন বা www.in.mohfw.gov.in এই ওয়েবসাইটটি ভিজিট করুন। স্বাস্থ্য ও পরিবার কল্যাণ দপ্তর পশ্চিমবঙ্গ সরকার দ্বারা জনস্বার্থে প্রচারিত।
2: আকাশবাণী শিলিগুড়ি। স্টুডিওর ঘড়িতে এখন সময় দুপুর 3টে। আমাদের আজকের প্রথম অধিবেশনের এখানেই সমাপ্তি। সান্ধ্য অধিবেশন শুরু হবে বিকেল 5টায়।

0: नमस्कार, यो आकाशवाणी खरसाङ हो। प्रादेशिक समाचार उषा किरणबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। न्यूजील्याण्डको दुई दिवसीय ऐतिहासिक भ्रमण शुरू भएको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई अकल्याण्डमा भव्य स्वागत गरिएको छ। तृणमूल कांग्रेसको पार्टी फण्डसँग जोडिएका ब्याङ्क खातामाथि जाँच तीव्र भएको छ। नयाँ पार्टी निर्माण समितिको आह्वानमा आगामी 11 जुलाईको दिन जिमखाना हलमा सर्वदलीय बैठक सम्पन्न हुने भएको छ। हिमालयन फरेस्ट भिलेजर्स अर्गनाइजेशन खरसाङ डिभिजन कमिटिले आज दार्जीलिङका लोकसभा सांसद राजु विष्टसित भेट गर्दै दार्जीलिङ कालेबुङ जिल्ला अन्तर्गत हरेक वन बस्तीमा वन अधिकार कानून 2006 पूर्ण रूपले लागू गराउन स्मारक पत्र चढ़ाएको छ र दुधे बालासन नदीमाथि भारतीय सेनाद्वारा निर्माण गरेको बेली ब्रिज हिजो साँझदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। अब समाचार विस्तारमा। न्यूजील्याण्डको दुई दिवसीय ऐतिहासिक भ्रमण शुरू भएको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई अकल्याण्डमा भव्य स्वागत गरिएको छ। लगभग 4 दशकपछि कुनै भारतीय प्रधानमन्त्रीले गरेको यो पहिलो भ्रमण हो। न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले प्रधानमन्त्री श्री मोदीलाई विमानस्थलमा स्वागत गर्नुभयो। उहाँलाई स्वागत गर्न भारतीय समुदाय ठूलो संख्यामा उपस्थित भएका थिए। भारतीय तिरंगा फहराउँदै किया ओरा मोदीको नारा लगाएपछि माहौल उत्साहले भरिएको थियो। भ्रमणको क्रममा दुई नेताहरूले व्यापार, निवेश, शिक्षा, तकनिकी र जनस्तरको सम्बन्धमा सहयोगलाई अझ बलियो बनाउने उपायहरूमाथि चर्चा परिचर्चा गर्ने अपेक्षा गरिएको छ, जसले भारत र न्यूजील्याण्ड बीचको बढ्दो साझेदारीलाई प्रतिबिम्बित गर्दछ। तृणमूल कांग्रेसको पार्टी फण्डसँग जोडिएका ब्याङ्क खातामाथि जाँच तीव्र भएको छ। कलकत्ता उच्च न्यायालयले दैनिक खर्च सञ्चालनको लागि आंशिक छूट पाए पनि विधाननगर साइबर पुलिस स्टेशनले विभिन्न सार्वजनिक र निजी ब्याङ्कहरूलाई तृणमूलको 12 ब्याङ्क खाताहरूमा लेनदेन रोक्न निर्देश दिएको छ। पुलिस सूत्र अनुसार पहिलो र दोस्रो चरणमा फ्रिज गरिएको खातामा जम्मा रकम 1,000 करोड़ रूपियाँ भन्दा अधिक रहेको छ। तृणमूलका विधायक विश्वनाथ दासले विधाननगर साइबर पुलिस स्टेशनमा दिएको उजुरीको आधारमा यो कार्यवाही गरिएको हो। जाँच पूरा नभएसम्म यी खाताबाट कुनै पनि प्रकारको लेनदेन गर्न रोक लगाइएको छ। नयाँ पार्टी निर्माण समितिको आह्वानमा अलग राज्य गोर्खाल्याण्ड निर्माणको निम्ति आगामी 11 जुलाईको दिन जिमखाना हलमा सर्वदलीय बैठक सम्पन्न हुने भएको छ। नयाँ पार्टी निर्माण समितिको संयोजकद्वय सञ्जय थुलुङ अनि श्री वीरेन्द्र रसाइलीद्वारा हस्ताक्षरित पत्र पहाड़का सम्पूर्ण राजनीतिक दलहरूलाई पठाइसकेको जानकारी समितिका सूत्र मार्फत प्राप्त भएको छ। श्री राईले संविधानको धारा 3 अनुसार गोर्खा जातिलाई न्याय गर्नुपर्ने गृहमन्त्री अमित शाह समक्ष अनुरोध गर्दै सबै पक्षबाट सहमति हस्ताक्षर संग्रह गरिने लगायत अन्य विषयमा चर्चा गरिने जानकारी दिनुभएको छ। हिमालयन फरेस्ट भिलेजर्स अर्गनाइजेशन खरसाङ डिभिजन कमिटिले आज डिभिजन कमिटिका मूल सचिव राजकुमार रिजालको नेतृत्वमा सांसद राजु विष्टसित भेट गर्दै दार्जीलिङ कालेबुङ जिल्ला अन्तर्गत हरेक वन बस्तीमा वन अधिकार कानून 2006 पूर्ण रूपले लागू गराउन स्मारक चढाएको छ। एक रिपोर्ट।
1: मूल सचिव राजकुमार रिजालले सांसद श्री

0: जसितको भेटमा भारत सरकारले 2006 जल जंगल र जमीनमाथि वनबस्तीमा बसोबास गर्ने वन निवासीहरूको सामुदायिक मालिकाना अधिकारलाई अस्वीकार गरेर वन अधिकार कानून 2006 गठन गरेको हुनाले दार्जीलिङ र कालेबुङ जिल्लामा रहेका हरेक वन बस्तीमा पनि वन अधिकार कानून 2006 पूर्ण रूपमा लागू गराइयोस् भनी सांसद समक्ष निवेदन राख्नुभएको छ। साथै यस क्षेत्रमा अवस्थित प्रत्येक वन बस्तीहरूमा बुनियादी विकासमूलक कार्यहरूको निम्ति राशि उपलब्ध गराउन माग गरिएको छ। प्रत्युत्तरमा सांसद श्री विष्टले वनवासीहरूको वन अधिकार कानून 2006 लागू गराउने सन्दर्भमा काम गरिदिने वचन दिए भने वन बस्तीहरूमा चाँडै विकासमूलक कार्यहरू पनि सम्पन्न गराउने सान्त्वना दिनुभएको छ। आकाशवाणी खरसाङको लागि समाचार कक्षबाट आरती ठकुरीको यो रिपोर्ट।
1: दुधी बालासन नदीमाथि भारतीय सेनाद्वारा निर्माण गरिएको बेली ब्रिज हिज साँझदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। प्राप्त जानकारी अनुसार उक्त बेली ब्रिजबाट अधिकतम 7.5 टन तौलसम्मका वाहनहरू मात्र आउजाउ गर्न पाउने बताइएको छ। सेनाका एक अधिकारीका अनुसार ब्रिजको सुरक्षालाई ध्यानमा राख्दै यसभन्दा अधिक तौल भएका वाहनहरूलाई अनुमति दिने छैन। यसरी नै गाडीको छप्परमा अत्याधिक सामान राख्न नपाइने नियम बनाइएको छ। यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न ब्रिजको प्रवेशद्वारमा गेट जडान गरिएको छ, जहाँ तोकिएको उचाइभित्र रहेका वाहनहरूलाई मात्र प्रवेश दिइनेछ। यस्तो व्यवस्थाले ब्रिजको दीर्घकालीन सुरक्षा र वाहनहरूको आउजाउलाई सुरक्षित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। पश्चिम बंगाल सरकारका शहरी विकास तथा नगरपालिका मामिला मन्त्री अग्निमित्र पालको निर्देशनपछि प्रशासनले आज आसनसोल बजार क्षेत्रमा अवैध अतिक्रमणको विरूद्ध ठूलो अभियान शुरू गरेको छ। अभियानको क्रममा कुनै पनि अप्रिय परिस्थितिसँग जुझ्न ठूलो संख्यामा पुलिस परिचालन गरिएको थियो। शहरी विकास तथा नगरपालिका मामिला मन्त्री अग्निमित्र पालले आसनसोल बजार क्षेत्रको भ्रमण गरेर पुलिस र प्रशासनिक अधिकारीहरूलाई सड़क र फुटपाथमा मुक्त गर्न र आम मानिसहरूको आउजाउलाई सहज बनाउन निर्देश दिएका छन्। हिज राति नगर निगम प्रशासनले मन्त्रीको निर्देशको माइकिङ गर्दै बिहान 11 बजेसम्म बनाएका अवैध पसलहरू हटाउने घोषणा गरिरहेको बताएको थियो। आसनसोल नगर निगम प्रशासनले कदम चालेर राहालेनदेखि गिर्जा मोडसम्म सड़क किनारमा रहेका अवैध पसलहरू हटाउने प्रक्रिया शुरू गर्यो। धेरै अस्थायी संरचनाहरू बुलडोजरको सहायताले भत्काएको छ र सम्पूर्ण क्षेत्रलाई अतिक्रमण मुक्त बनाउने प्रयास भइरहेको छ। रथयात्रा 2026 अवसरमा तीर्थयात्रीहरूको सम्भावित भीड़ र अतिरिक्त यात्रीहरूको दबाउलाई ध्यानमा राख्दै दक्षिण पूर्व रेलवेले शालिमार पुरी शालिमार र बाङ्री पोसी पुरी बाङ्री पोसीको बीचमा विशेष रेलहरू सञ्चालन गर्ने निर्णय गरेको छ। यी विशेष रेल सेवाहरूले पश्चिम बंगाल र ओडिसाका तीर्थयात्रीहरूलाई पुरी पुग्न थप सुविधा प्रदान गर्दछ। रेल प्रशासनले आज साँझ जारी गरेको एक विज्ञप्ति अनुसार ट्रेन नम्बर 08565 शालिमार पुरी रथ यात्रा विशेष ट्रेन 15 जुलाई र 23 जुलाईमा शालिमारबाट साँझ 6 बजे प्रस्थान गर्नेछ र भोलिपल्ट बिहान 6 बजे पुरी पुग्नेछ। रेल मन्त्री अश्विनी वैष्णवले टनेल बोरिङ मेसिन दुर्गाली पम्पन पर्पल लाइनमा सफलता हासिल गरेकोमा कलकत्ता मेट्रोको टोलीलाई बधाई दिएको छ। आज बिहान बागडोग्राको बिहार मोडमा भएको सड़क दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको छ भने केही यात्रीहरू घाइते भएका छन्। उत्तरबंग राज्य परिवहन निगमको एउटा बस इस्लामपुरबाट सिलगढी गइरहेको समय दुर्घटना भएको बताइएको छ। लागू पदार्थ विरूद्ध जागरूकता फैलाउन अखिल भारतीय विद्यार्थी परिषद एबीभीपीले आज सिलगढी कलेजका विद्यार्थीहरूसँग विशाल जागरूकता रैलीको आयोजना गर्यो। रैलीले शहरका विभिन्न मुख्य सड़कहरू पार गरी आम जनतामा नशामुक्त समाजको निम्ति आग्रह गर्यो। यसैबीच एबीभीपीले कलेज र स्कूल वरपर तम्बाकुजन्य बिक्री गर्ने र नाबालिकहरूलाई सिगरेट गुटखा र अन्य मादक पदार्थ बेच्ने विरूद्ध कड़ा अडान लिएको छ। एबीपीपीका सिलगढी सांगठनिक जिल्ला सचिव गौतम सौगत दासले अहिले विद्यार्थीहरूमा लागू पदार्थको प्रवृत्ति बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका छन्। उहाँले विद्यार्थीको भविष्यलाई लागू पदार्थको अन्धकारमा धकेल्ने प्रयास विरूद्ध एबीपीपीले हरेक तहमा आन्दोलन गर्ने बताउनु भएको छ।

0: सिलगढ़ी महकुमा अन्तर्गत फाँसीदेवा थानाका पुलिसले ठूलो पशु तस्करको भण्डाफोर गर्दै 38 भैँसी बोकेको एउटा कन्टेनर जफ्त गरेको छ। यस मामिलामा एक अभियुक्तलाई पक्राउ गरिएको छ। हिज अबेरराती कन्टेनरबाट ठूलो संख्यामा भैँसी तस्करी भइरहेको सूचना फाँसीदेवा पुलिसले थाहा पाएपछि राष्ट्रिय राजमार्ग 27 कान्तिभिता क्षेत्रमा राति अबेर चेकपोइन्ट शुरू गरिएको थियो। यो समाचार युट्युबमा एट एआईआर कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकपल्ट। न्यूजील्याण्डको दुई दिवसीय ऐतिहासिक भ्रमण शुरू भएको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई अकल्याण्डमा भव्य स्वागत गरिएको छ। तृणमूल काङ्ग्रेसको पार्टी फण्डसँग जोडिएका ब्याङ्क खातामाथि जाँच तीव्र भएको छ। नयाँ पार्टी निर्माण समितिको आह्वानमा आगामी 11 जुलाईको दिन जिमखाना हलमा सर्वदलीय बैठक सम्पन्न हुने भएको छ। हिमालयन फरेस्ट भिलेजर्स अर्गनाइजेसन खरसाङ डिभिजन कमिटीले आज दार्जीलिङका लोकसभा सांसद राजु विष्टसित भेट गर्दै दार्जीलिङ कालेबुङ जिल्ला अन्तर्गत हरेक वन बस्तीमा वन अधिकार कानून 2006 पूर्ण रूपले लागू गराउन स्मारक पत्र चढाएको छ र दुधे बालासन नदीमाथि भारतीय सेनाद्वारा निर्माण गरेको बेली ब्रिज हिजो साँझदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो। बेलुकी 7:50 अघिल्लो समाचार संस्करणका साथ पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी खरसाङ।
1: আকাশবাণী শিলিগুড়ি অনুষ্ঠান প্রচারিত হচ্ছে মিডিয়াম ওয়েব 711 kHz এবং নিউজ অন এআইআর অ্যাপের মাধ্যমে। এখন হিন্দি ছায়াছবির গানের অনুষ্ঠান। প্রথমে শুনবেন ফসলে, ছায়াছবির একটি গান লতা মঙ্গেশকর এবং কিশোর কুমারের কণ্ঠে।

सबैभन्दा पहिला यस बुलेटिनका मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी तीन देशका भ्रमणको अन्तिम चरणमा आज पुग्नुभयो न्यूजील्याण्डको अकल्याण्डमा। उपराष्ट्रपति श्री वी राधाकृष्णनले गर्नुभयो सिमला स्थित आईआईएएसद्वारा आयोजित स्थायी प्रदर्शनी अन्तर्राष्ट्रिय सेमिनारको भर्चुअल रूपमा उद्घाटन। स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाको अध्यक्षतामा आयुष्मान भारत डिजिटल मिशन अन्तर्गत स्टेयरिङ समूहको तेस्रो बैठक सम्पन्न। सर्वोच्च अदालतले अयोध्या राम मन्दिरमा भएको दान चोरीको कथित घटनाको निष्पक्ष अनुसन्धानका लागि दर्ता भएका याचिकाहरूमाथि गर्नेछ सोमबार सुनवाई। अनि केन्द्र सरकारद्वारा उच्च अल्कोहल सामग्री भएका औषधिहरूको नियमलाई अझ कडा कानून बनाउन औषधि नियम 1945 संशोधित। प्रधानमन्त्री नरेन्द्र मोदी तीन देशहरूको अन्तिम यात्राका क्रममा आज न्यूजील्याण्डको अकल्याण्ड पुग्नुभयो। यो लगभग चार दशकमा भारतीय प्रधानमन्त्रीका न्यूजील्याण्डको पहिलो भ्रमण हो। प्रधानमन्त्री मोदीलाई न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले विमानस्थलमा स्वागत जनाउनुभयो। भारतीय समुदायका सदस्यहरूले पनि उहाँलाई हर्षोल्लासका साथ स्वागत जनाए। भ्रमणको क्रममा दुवै नेताहरूले व्यापार, लगानी, शिक्षा, प्रविधि र आपसी सम्बन्धमा सहयोगलाई अझ बलियो बनाउने विषयमाथि गहन छलफल गरिने अपेक्षा गरिएको छ। उपराष्ट्रपति राधाकृष्णले आज सिमला स्थित भारतीय उन्नत अध्ययन संस्थान आईआईएएसद्वारा आयोजित स्थायी प्रदर्शनी वन्दे मातरम एउटा यात्राको उद्घाटन र सरदार पटेलको दृष्टिकोण एकता एकता र संघीयता विषयक अन्तर्राष्ट्रिय सेमिनारको उद्घाटन गर्दै भर्चुअल रूपमा सम्बोधन गर्नुभयो। उपराष्ट्रपतिले भन्नुभयो वन्दे मातरमले मातृभूमिप्रतिको प्रेम पवित्र राष्ट्रिय दायित्वमा रूपान्तरण गरेको छ र पुस्तौका स्वतन्त्र सेनानीहरूलाई साहस, त्याग र आशासहित प्रेरित गर्यो। उपराष्ट्रपतिले सरदार वल्लभ भाई पटेललाई श्रद्धाञ्जली अर्पण गर्दै नागरिकहरूलाई वन्दे मातरमको स्थायी सन्देश र सरदार पटेलको दूरदर्शी आदर्शलाई अगाडि बढ़ाएर एकताबद्ध, आत्मविश्वासी तथा प्रधानमन्त्री मोदीको नेतृत्वमा प्रतिपादित विकसित भारत निर्माण गर्ने आफ्नो संकल्पलाई बलियो बनाउन आग्रह गर्नुभयो।

स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाले आज आयुष्मान भारत डिजिटल मिशनको प्रगति समीक्षा गर्न मिशन स्टेयरिङ समूहको तेस्रो बैठकको अध्यक्षता गर्नुभयो। बैठकले आयुष्मान भारत डिजिटल मिशन विश्वको सबैभन्दा ठूलो डिजिटल स्वास्थ्य इको सिस्टम मध्ये एउटा देखा परेको उल्लेख गरेको छ। लगभग 94 करोड़ आयुष्मान भारत स्वास्थ्य खाता नम्बरहरू सृजना गरिएका छन् र 105 करोड़ स्वास्थ्य रेकर्डहरू जोड़िएका छन्। बैठकलाई सम्बोधन गर्दै श्री नड्डाले यस मिशन अन्तर्गत एउटा बलियो डिजिटल स्वास्थ्य सेवा पूर्वाधार निर्माण गरिएको र अर्को चरणमा यसको अधिक उपयोगमा केन्द्रित हुनुपर्ने बताउनुभयो। उहाँले प्रत्येक नागरिकका लागि समावेशिता, पहुँच र प्रयोगमा सहजता सुनिश्चित गर्दै विश्वव्यापी स्वास्थ्य कवरेज प्राप्त गर्न प्रविधिले शक्तिशाली उपकरणहरूको रूपमा काम

0: गरिरहनुपर्ने कुरामा जोड़ दिनुभयो। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले आज नयाँ दिल्लीमा राष्ट्रिय उत्पादकता परिषद, उद्योग तथा आन्तरिक व्यापार प्रवर्धन विभाग र वाणिज्य विभागका अधिकारीहरूसँग समीक्षा बैठकको अध्यक्षता गर्नुभयो। सामाजिक सञ्जालको एउटा पोस्टमा श्री गोयलले बैठकमा अन्तर्विभागीय सहकार्य सुधार गर्ने, संस्थागत क्षमताहरू सुदृढ गर्ने र उत्पादकत्व तथा सेवा प्रवाह बढ़ाउने बारेमा छलफल भएको जनाउनु भएको छ। अयोध्या राम मन्दिरमा भएको दान चोरीको कथित घटनाको निष्पक्ष र समय सीमाबद्ध अनुसन्धानका लागि दर्ता भएका धेरै याचिकाहरूमाथि सर्वोच्च अदालतले सोमबार सुनवाई गर्नेछ। 7 जुलाईमा अयोध्या अदालतले राम मन्दिरमा भएको दान चोरीको आरोपमा पक्राउ परेका 8 अभियुक्त मध्ये 3 जनालाई 1 दिनको प्रहरी हिरासतमा पठाएको थियो। भारतले द्वन्द्व सम्बन्धित यौन हिंसाको कड़ा निन्दा गरेको छ। यसलाई युद्ध, आतंकवाद, यातना र राजनीतिक दमनको हतियारको रूपमा दुरूपयोग गरेको जनाएको छ। द्वन्द्व सम्बन्धित यौन हिंसा सम्बन्धी संयुक्त राष्ट्र सुरक्षा परिषदको खुल्ला बहसमा बोल्दै संयुक्त राष्ट्र संघका लागि भारतका स्थायी प्रतिनिधि राजदूत पी हरिशले दण्डहीनताको प्रचलित संस्कृतिमा यस्तो हिंसा कायम छ जसले भारतले यस्ता जघन्य कार्यहरूको कड़ा निन्दा गर्दछ भन्नुभयो।
1: Sexual violence continues to be used as a means of war, of terrorism, torture and political repression to subjugate communities, suppress dissent and inflict human suffering. This continues amid a thriving culture of impunity. We strongly condemn such heinous acts. Conflict-related sexual violence devastates women individually and creates inerasable scars on the spirit of the human ecosystems around them. Beyond physical harm, the psychological trauma and social isolation that follows demand carefully designed interventions for the rehabilitation and reintegration of survivors.
0: समाचार आकाशवाणीबाट सुन्नु हुँदैछ। भारतीय तटरक्षक दलले आज नयाँ दिल्ली स्थित आफ्नो मुख्यालयमा एक दिने सम्मेलन आयोजना गर्यो। सम्मेलनमा देशका अग्रणी सिपयार्ड र जहाज डिजाइन संस्थाका प्रतिनिधिहरूले भाग लिए। सम्मेलनले भविष्यका सम्बन्धी तटरक्षक दलका जहाजहरूमा छलफल गरेको थियो। रक्षा मन्त्रालयले सम्मेलन उदाउँदो परिचालन चुनौतीहरू, उन्नत जहाज डिजाइन अवधारणाहरूको डिजिटल प्रमाणीकरण, आधुनिक प्रविधिहरू अप्नाउने र भविष्यका बहुद्देश्य तटरक्षक दलका जहाजहरूको संचालन क्षमताहरू बढ़ाउनमा केन्द्रित रहेको बताएको छ। सामाजिक सञ्जाल प्लेटफर्म वाट्सएपले प्रयोगकर्ता नाम सुविधा कार्यान्वयनको सम्बन्धमा सरकारलाई आफ्नो प्रतिक्रिया बुझाएको छ। इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयका स्रोतहरूले मेटाको स्वामित्वमा रहेको सामाजिक सञ्जाल प्लेटफर्मबाट हिजो राति प्रतिक्रिया प्राप्त भएको र हाल यसको जाँच भइरहेको बताएका छन्। यस महिनाको पहिलो दिन सरकारले भारतमा वाट्सएपमा प्रयोगकर्ता नाम सुविधा कार्यान्वयनको सम्बन्धमा मेटालाई सूचना जारी गरेको थियो। मन्त्रालयले यस विषयमा परामर्श पूरा नभएसम्म मेटालाई प्रयोगकर्ता नाम सुविधा लागू नगर्न पनि निर्देशन दिएको छ। भारतीय जनता पार्टीले पश्चिम बंगालमा हुने राज्यसभा उपचुनावका लागि सुखेन्दु शेखर राई, सुस्मिता देव र प्रकाश शेख वैद्यकलाई उम्मेद्वार घोषणा गरेको छ। यी सीटहरूको लागि उपचुनाव यसै महिनाको 24 तारीकमा हुनेछ। तीनैजना नेताहरू हिजो तृणमूल कांग्रेस छोडेर भाजपामा सामेल भएका हुन्। मौसम विभागले आज उत्तराखण्डमा भारी वर्षा हुने र केही ठाउँमा अत्याधिक वर्षा हुने पूर्वानुमान गरेको छ। आगामी 2 दिनमा हरियाणा, हिमाचल प्रदेश, उत्तर प्रदेश, बिहार, उपहिमाली पश्चिम बंगाल, सिक्किम र उत्तर पूर्वी भारतका उत्तर भागहरूमा पनि भारी वर्षा हुने अनुमान गरिएको छ। महिला क्रिकेटमा भारतले लन्डनको लेयर्स मैदानमा 16 टेस्ट म्याच खेलिरहेका छन्। भारतीय महिला टीमले यस खेलमा टस जितेर बलिङ गर्ने निर्णय लिए। अहिलेसम्म प्राप्त समाचार अनुसार भारतले 3 विकेटमा 122 रन बनाएको छ। FIFA football.